0: کی سمایا سے ایک دو سے ہار کا سامنا کرنا پڑا۔ کوئمسی کل کانسی پدک مقابلہ کھیلیں گی۔ پردھان منتری نریندر مودی نے جاپان کے آئی جی ناگویا میں ایشیائی کھیلوں کی شروعات کے افسر پر بھارتی دل کو شبھ کامنائیں دی ہیں۔ انت میں مکھیہ سماچار ایک بار پھر۔ پردھان منتری نریندر مودی نے کہا کہ بھارت کا پرتی ویکتی کاربن اتسرجن ویشوک اوسط سے آدھے سے بھی کم ہے۔ بھارت ایک ماتر جی 20 دیش ہے جس نے کاپ 21 کی پرتیبدھتاؤں کو سمے سے پہلے پورا کیا ہے۔ نیپال کے وت منتری ڈاکٹر سورنیم واگلے نے بھارت نیپال ساجیداری کے نوینیکرن کا آہوان کیا ہے۔ بھارت نے باڑھ سے ابھر رہے نیپال کے لیے 11 ٹن راحت سامگری بھیجی۔ سنیکت راشٹر نے پاکستان کو افغان شرنارتھیوں کو جبرن نرواست کرنے کے خلاف چیتاونی دی۔ اور 20ویں ایشیائی کھیلوں کا جاپان میں آدھیکارک روپ سے شبھارمبھ۔ 2 بار کے اولمپک پدک وجیتا منو بھاکر اور کبڈی کھلاڑی پون سہراوت نے 501 سدسیہ بھارتی دل کی اگوائی کی۔ اس کے ساتھ ہی وشو درپن کا یہ انک سماپت ہوا۔ نمسکار۔
1: Good evening. This is Akashvani. I am Reshma Tiwari with the World News. The headlines. Prime Minister Narendra Modi highlights India's per capita carbon emissions is less than half the global average. Says India is the only G20 country to have fulfilled its COP21 commitments ahead of schedule. Nepalese Finance Minister Dr. Swarnim Waghle calls for renewed India-Nepal partnership. India dispatches 11 tons of fresh relief material to flash flood recovering Nepal. UN warns Pakistan against forcibly deporting Afghan refugees. And 20th Asian Games officially open in Japan. Double Olympic medalist Manu Bhakar and Kabaddi player Pavan Sehrawat lead India's 501-member contingent during athletes' parade. Prime Minister Narendra Modi has said that India's contribution to per capita carbon emissions is less than half of global average, inaugurating the International Conference on the Future of Environment and Climate Dynamics in New Delhi today. Mr. Modi said that developing countries have often been unfairly held responsible for carbon emissions.
2: Carbon emission ki zimmedari galat tarike se vikasshil deshon par dali jati rahi hai. जबकि ऐतिहासिक सच्चाई ये है, आज भी प्रति व्यक्ति कार्बन एमिशन में भारत का योगदान ग्लोबल एवरेज के आधे से भी कम है। विकसित देशों में भारत की तुलना में 6 गुना ज्यादा प्रति व्यक्ति कार्बन एमिशन हो रहा है। भारत ये तथ्य मजबूती के साथ वैश्विक मंचों पर रखता है।
1: The Prime Minister highlighted that India is the only country in the G20 that has successfully fulfilled the commitments made at the COP21 summit in Paris ahead of schedule.
2: पर्यावरण से जुड़े हर क्षेत्र में, हर सेक्टर में भारत ने असाधारण प्रगति की है। हमारा बड़ा फोकस रिन्यूएबल एनर्जी पर रहा है और इसने पर्यावरण सुरक्षा में बड़ी भूमिका निभाई है। भारत G20 में इकलौता ऐसा देश है जिसने पेरिस में COP21 समिट में जो भी कमिटमेंट्स किए थे, उन सारे कमिटमेंट्स को समय से पहले पूरा करके दिखाया है।
1: Nepalese Finance Minister Dr. Swarnim Waghle has stated that India and Nepal have an opportunity to renew their partnership by building on the strong ties that already exist. Addressing an international seminar on reimagining India-Nepal relations in an emerging global order organized by the Research and Information System for Developing Countries, RIS, in New Delhi today, Dr. Waghle emphasized the importance of strengthening connectivity and economic cooperation and realizing the considerable potential that the two countries can achieve together. Speaking exclusively to Akashvani News, the Nepalese finance minister also